ימי תנוסי, הוסי, הוסי, זה מקנה, הוסי, תנה בלון, וסטי, דיין, מהון, פילה קרי קרי דלנן, אוקיי, אובריגד ברקיה, כבסטי, בל ימנון. כתמי, ג'ן, בונה את המהון, דירי קהל עליי, מוזיקי דמי סופיה, אוקיי, קלנדיה, כה, בסופיה, נמוס, כבא, איה, כתה. נבי, בון סינטוני, זה בית הבוט, דפויס מקבלון, נלסון, פרס מוזיקי דבא, נבי. ये नेबे सिस्टर अनस्तासिया कलांडिया कलाना नक्सोलो के बा फैमिली से रहते ये बेतो नेबा ये उमा के हेरा तंतु लिलियस फैमिली से रा ये हा ओके बागिया स्पेशल अमा अमा किता हो अपाकाई नो मेंब्रो से रहतु नेबे मका मुतु को से रा रोन बा कलांडिया के स्पेरा कता को सरोन साउदे नेबे मका दियाक नफातिन ये मैं तो नुसी कनस्तासिया फ्रेटस जन बनाए तो मैं तो ज़म्बलो ने पापा मक्सूत मैं तो ज़म्बलो ने पापा से करें क्या ओके ज़म्बलो ने बे मक्का कोर डाउन हिंग हेला तासिया ने करें क्या सेज़रीने डाक्रूड यंग कलंडिया कलंडिया ओके कलंडिया देते सेज़रीने डाक्रू बनाए तो बनाए तो बाय तो बहुत हो फैमिली से रहो तो